0: Es un teringue jobón. Teringue jobón.
1: Gari mihar diha gari fansas nuwa minit tiris hasi kun tengaf miwani mi gari ga kuriya midani ehun teringe hovo mi show gegan kan hama igar gari tiris singu ma hami show kuriya dani adivesh show ga baverum ge fursate boy message ko leven psm ai dfm 91 mi page message ko leven mi ha hisabun ani kaves itur baveria ka wahaka dakkalana assalamu alaikum malaka
2: وعليكم السلام
1: كوبا كيني حالو ملكا
2: حال دين هنا ايكالو غوتي ميادو
1: ايكالو غوتي
2: ها
1: اري ايكا تانكولي باليكو مولوني دو ميادو رانگا
2: ميا نونا دي ايكو ننو ايكو انتي دوي وي دي هوا
1: ايكو رانگا لنو دين كومس واري بيجا دو ملكا كون كاميگا ميگا ديگا تيوليني ديوتيگا
2: ها
1: ड्यूटी का मेगा डी का तो की है रखूं दें ड्यूटी नहीं मैंने मालका
2: नहीं
1: मैंने हाथरों हाथरों का डिब्बा हाथर जाले नहीं मैंने यहाँ इधर नहीं
2: मैंने तो नहीं मैं किन्तु
1: उन्नानी यानी कस गेते रे के काम काम का उलंदो आगे देंगे mindura
2: nune nune me kuda me ekane jehne kakka ehme ekane jehne kakka
1: aa ehim bima eha podu kame non nane ta do
2: aa kova gine arda sabadi
1: aa irad kore me hama tika nimma lage me uleni
2: me ado nimma da vindo
1: e me do fatis duty ve faden aneka fm show ve soti ma hama break kadi ga barang apa sabo lagi miai.
2: Ah, habaran ni rendah hati je hero.
1: Ah, fatih duty.
2: Ah, aduh, ini mungkin hiwi.
1: Hiwi.
2: Ah, ya gini no ada, aduh kami kata kalau turun je aduh, ayah hendak.
1: Hmm.
2: Ini miah hari.
1: Ah. Miah tu fatih duty itu he kehem bi mah mah tik ke habar. Aduh, ibu ni tiranggalah hama. ಮಲಕ ಕೊಂ ಫರಾತಕ ಕಲ್ಲವ ಹಾಸಕೊಲ್ಲಾಣಿ
2: ಲವ ಹಾಸ ಪುರಾಣಿ ಹಮದೆನ್ ಹುರಿ ಹಾಗು ದೆನ ಮ ವಕಿ ಮಿ ಹೆನ್ನೆ
1: ವಕಿ ಮಿ ಹೆನ್ನೆ ಹುರಿ ಹಾ ಎಮ್ಮೆನ್ನ ಲವ ಹಾಸದೊ ಮಲಕ ಬರ ರೀತಿ ಲವೈ ತಮಿ ಎಮ್ಮೆ ರೀತಿ
2: ಲವ ತಮಿ ನೂವನ ರೆ ಮಿ ಅದೊ ಹಮ ಅಡುವ ಹಾದ ಹಿಜ್ಜಿ ಸೌಂಡ್ ಕುಡಾವಡು ಅಜಾ ಲವತಕೆ ಎಹೆ ಲವೈ
1: ಮಲಕಾಯ ವಕಿ ಬೆಲಾ ಫಮಿಹಾ ಹಿಸಾಬು ಮಲಕಾಗೆ